0: پروگرام کز کی شمارک وق ووت اند خدائے نے یس تو بیت سپدو تہندس خدمت اندر حاضر ازکس دیو پروگرام کس میزبان مبشر رفائی اجازت تھی تو اس خدائس حوال
1: سمین تسو پروگرام بوزان صبح گاہی پروگرام اس تہندس خدمت میں پیش کران مبشر رفائی معاون شبیر احمد بٹ پیشکش ڈاکٹر ستیش مل میڈیم بھی 268.81 میٹر اور ایف ایم 103.5 میگا ہرٹز پر ہماری آواز اب تک آکاشوانی سری نگر سے پہنچ رہی ہے. صبح کے 6:55 ہو رہے ہیں. اب آکاشوانی دلی سے سنسکرت ہندی اور انگریزی خبروں کے بلٹن نشر ہوں گے.
2: आकाशवाणी संप्रति वार्ताः श्रूयन्ताम् प्रवाचकः दिव्यानन्द झा. अथ वार्ताः. प्रधानमंत्री नरेंद्र मोदी त्रिदिवसीय सेशेल्स यात्रार्थम् अद्य प्रातः प्रतिष्ठते. सेशेल्स देशस्य स्वर्ण जयंती राष्ट्रीय दिवस समारोहे सः विशिष्टातिथि रूपेण उपस्थितः भविष्यति. पञ्चदशोत्तर द्विसहस्रतम वर्षात् अनन्तरं इयं तस्य प्रथमा सेशेल्स देशीया यात्रा भविष्यति. विदेश मंत्रालयेन सूचितं यत् भारतीय सशस्त्र सेनायाः एकं दलं भारतीय नौसेनायाः नौपोत युगलं च अस्मिन् उत्सवे सहभागं करिष्यन्ति. यात्राकाले प्रधानमंत्री द्विपक्षीय सहयोगस्य सर्वेषां पक्षाणां समीक्षां कर्तुं परस्परहितस्य क्षेत्रीयेषु अन्ताराष्ट्रियेषु च विषयेषु सविस्तर विचारणार्थं सेशेल्स देशस्य राष्ट्रपतिना डॉक्टर पैट्रिक हर्मिनी इत्यनेन सह संवादं करिष्यति. केन्द्रीयः गृहमन्त्री अमितशाहः अद्य गुजराते भारत टैक्सीति सहकारिता धृत भाटकयान सेवायाः शुभारम्भं करिष्यति. सहकारिता क्षेत्रस्य वरिष्ठाधिकारिणः विभिन्नानां संस्थानानां प्रतिनिधयः भारत टैक्सी सम्बद्धाः 4,000+ सारथीति चालकाः च अस्मिन् कार्यक्रमे सहभागं करिष्यन्ति. आदौ अहमदाबाद सूरत वडोदरे इत्यादिषु गुजरातस्य 14 जनपदेषु अस्याः सेवायाः आरम्भः भविष्यति. आगामि मासपर्यन्तं राज्ये सर्वत्र सेवा विस्तारस्य योजना अस्ति. गृहमंत्री अमितशाहः गतवासरे मादकद्रव्याणि विरुध्य संयुक्त संघर्षाय आहूतवान्. सः अवदत् यत् मादकद्रव्याणां प्रकोपः राष्ट्रिय सुरक्षायै सामाजिक स्थिरतायै आर्थिक हिताय यूनां देशस्य च भविष्याय भयं जनयति. सः आध्यात्मिक नेत्रीन् यूनः मातृशक्तिं च अस्य संघर्षस्य कृते एकस्मिन् मञ्चे आगत्य कार्यं कर्तुम् आग्रहीतवान्. श्री शाहः नवदिल्ल्यां मादकद्रव्य विषयक संयोजन केन्द्रस्य दशम शीर्षस्तरीय सभां संबोधयन् एवं अभ्यभाषत.
3: मादक पदार्थों की समस्या केवल कानून व्यवस्था और सार्वजनिक